टेबल पुग्छौँ, खाँचौँ हुन रक अनि पान्दा खाँ उठाउँदा खाने थियौँ पुल्याङ सिमी तब सक्छ रानो लगेर हिटाउँ भने त्यही आङ पैतो खलायो नरक आङ भाइ तिनी नि पान्दा नि पाथक चरानो लगेर उइटाउँदै हिँडे तिनी ककदुक्ति चाहिँ करङ लाइन मुङ नि पान्था गरिबा तिनी आङ सिमिनो ककसाइ दङ्गानो त्यही नरक न खनारि उइटाउँगानो तिनी नि अ पान्दा रक फाइदे हिङ्के खाना थोतोक र चाप मुङनि पहिला बखाको खानालायानो विश्वनाथ देवबर्मानि खराङ्ग र चाप मुङ मालायो बखाको नै सिरिङ सिरिङ